0: ಬಸ್ ರೇಡಿಯ ಬರ್ಕತಿ
1: खुशीको खबर।
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9860719194 र 9822186576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुन गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: मेरी आमोइनी, बाट बोलाएछस् माग्ने? अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, चितौ, असना, सालको चौक, झाल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558-23-894, 9458-14-894।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बन्देल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि सालिक बन्ने, राष्ट्रसंघका विशेष प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल।
0: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी, कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक, वर्गीकरण नहुँदा रोकियो किता काट।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई, सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानडालाई लगायो 50% कर।
0: र एथलेटिक्स कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य, टफ एण्ड टी20 सिरिजमा नेपालको लगातार दोस्रो हार। इंग्लिस प्रीमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुधे सहमतिको प्रसंग।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने, त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मिङमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
0: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदसँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेप स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
3: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर

0: स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि आवासीय व्यावसायिक क्षेत्र औद्योगिक क्षेत्र खानी तथा खनिज वन नदी खोला सिमसार क्षेत्र सार्वजनिक उपयोग क्षेत्र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083ले खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टा छुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर
2: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं, यो एकदमै गलत हो। किनभने सर्पले टोक्न साथ त्यो विष त्यही बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ।
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क।

0: नेटवर्क CIM
1: तपाईहरुले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ। 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि, 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन्। कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियुक्तहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन्। त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो। 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन र साउदी अरेबिया लगायतका लाखका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो। तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो, तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंग्रिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके। थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष सत्ता 8 अरबौंका योजना, बजेट मात्रै खर्च, योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
1: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लखेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर टहरा भत्काइएको थियो, तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बाँस छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रति किलो 50-70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेशका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रतीक्षा शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 99, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महीनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोबिन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो।
1: साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5,000 मिटर दौड़मा काँस्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 पूरा गर्दै काँस्य जित्नुभयो। यस विधामा केन्याकी डीएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एण्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। मारारा ओभल डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल 3 बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
2: सर्वको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बागेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छयो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर सर्पको टोकाईबाट बस्नका लागि सावधानी अपनाउनु महत्वपूर्ण हुन्छ तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं
6: वसन्त बोहराजीले लेख्नु भएको छ सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो शरीरमा विष फैलिँदैन भनिन्छ यो विषयमा स्पष्ट पारिदिनु होला
7: शरीरको पाइतल्ला होइन कि कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो किनभने सर्पले टोक्न साथ त्यो विष त्यही बसेर एकै ठाउँमा रहिरहँदैन अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन् त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ घाउ भइदिन सक्छ अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन एटलिस्ट हाम्रो 5 औँला मध्ये कुनै औँला चिर्ने गरी मात्र बाँध्नु पर्यो त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो
6: हरिदेव महतोले लेख्नु भएको छ नमस्कार म बर्दीवासबाट संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो
7: सर्पको विषबाट हामी जुन एन्टीभेनम भनेर दवाई दिन्छौ प्रतिविष भनिन्छ नेपालीमा त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इण्डियाबाट आउने हो र इण्डियामा द बिग फोर स्नेक भनेर 4 प्रजातिका सर्पको लागि बनेको छ एउटा कमन कोब्रा एउटा कमन करेत जुन तराईमा पाइने करेत भने एउटा रसल्स भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर 3 सर्पको लागि चाहिँ दवाई बनेर आएको छ कोब्रा अथवा करेत पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिरहेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ प्रतिविष एन्टीभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन रिसर्चहरू शुरू भएको छ नेपालमा पनि अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टीभेनम बनाएको हुन्छ अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन अलिकति समय लाग्छ त्यो यो धेरै लामो प्रक्रिया छ अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
6: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन् त्यो
7: हजुर
6: कस्तो खालको हो त्यो
7: यस्तो छ केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टी भेनमहरूको लागि अगाडि बढाउने हो।
1: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्क खाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच 3 बुँदे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: 3 प्रहरीको पनि शालिग बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
2: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई। सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
2: र एथलेटिक कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य टप एण्ड T20 सिरिजमा नेपालको लगातार 2 हार। इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। अब तीज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा 3 कुरा कहिले पनि नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
2: हवस् प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: किनकि मेरो खाता थियो नोबेल बैंकमा, मेरो बाबादेखि मेरी छोरी साली सबैलाई सरेको छ, मेरो जस्तै बानी.
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेपाल,
7: खरो विषयमा सारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: डिस होम इन्टरनेट।
9: यतिकै हाम्रो ब्रेन्चमा कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर नमस्कार।
9: होइन, राजनीतिक दलको महाधिवेशन नियमित गर्ने संवैधानिक प्रावधान विपरीत नियमित अधिवेशन रोक्न देउबा पक्षे फेरि रिट लगाएर सर्वोच्च अदालत जानुभएको रहेछ, तर सर्वोच्च अदालतले फिर्ता पठाइदियो। अबको प्रक्रिया के हुन्छ?
10: यस्तो हुन्छ, सामान्यतया हामीले रिट दर्ता गर्न जाँदाखेरि राजनैतिक दल गठन, दर्ता, आधिकारिकता, दल त्याग वा दल सम्बन्धी कानूनी व्यवस्था, निर्वाचन आयोगको निर्णय विरूद्धमा चाहिँ संविधान र कानून प्रतिकूल भएका निर्णय रहेछन् भने चाहिँ रिट दर्ता गरेको परम्परा हामीले देखेका छौं। तर यो पहिलोपल्ट देखियो कि राजनैतिक दल आफै नै नेताहरूले चाहिँ आफ्नै राजनैतिक दलको महाधिवेशन रोकिपाउँ भन्ने निवेदन लिएर गएको अवस्था देखियो र यो निवेदन दर्ता नगर तथा रोकिएको अवस्था छ। र रोकिएको अवस्थामा अब उक्त निवेदन दर्ता नगर्नेको कारण त अदालत तर्फबाट चाहिँ फेरि अध्ययन गर्ने, थपअध्ययन गरेर दर्ता गर्ने भन्ने कुरा आएको छ। र काँग्रेस इतर समूहले पनि अहिले महाधिवेशनको रोक नगाउनका लागि लगाएको जुन निवेदन छ त्यो निवेदन फेरि थप्ने, अध्ययन गर्ने भनेर फिर्ता लिएर आएको अवस्था रह्यो। यसमा सामान्यतया के देखिन्छ भने निर्वाचन आयोगले गरेको निर्णय उपर संवैधानिक इजलासभन्दा बाहिरको पूर्ण इजलासले चाहिँ उक्त निर्णयलाई पुनर्वलोकनको अनुमति दिइसकेपछि उक्त निर्णय बमोजिम अब के निर्णय आउँछ भन्ने कुरा आधिकारिक हुन बाँकी रह्यो। तर महाधिवेशनको प्रक्रिया चाहिँ 2078 साल मंसिर 24 गते मा भएको अघिल्लो हुँदाखेरि 83 मंसिर 23 गते भित्रमा महाधिवेशन भइसक्नुपर्छ संविधान त। त्यसो हुँदाखेरि त्यो महाधिवेशन रोक्नका लागि दायर गरेको रिट निवेदन बमोजिम रिट रोक्ने हो भने काँग्रेसको आधिकारिकतामा प्रश्न आउँछ। हेर्नु, त्यसो हुँदाखेरि काँग्रेसको आधिकारिकता पनि समाप्त हुन सक्छ समयमा सुनवाई भएन भने, रिट निवेदनको निर्णय भएन भने। त्यसो हुँदाखेरि यो निर्णय प्रक्रियामा अब काँग्रेसको रिट दर्ता भएन भने पनि काँग्रेसको इतर समूहले यदि उक्त रिट निवेदनको अतिरिक्त पनि पुनरावलोकनको निस्सा भएको निवेदन उप अर्को छुट्टै निवेदन, त्यसलाई चाहिँ हामी चाहिँ अन्तर्कालीन आदेश भन्छौँ, अन्तर्कालीन आदेशको निवेदन लिएर त्यहाँ निवेदन दर्ता गर्न पनि सक्छ। जुन चाहिँ रिट छुट्टै रिट होइन, त्यो चाहिँ त्यो जुन पुनरावलोकन भएको थियो पुनरावलोकन निस्सा भएको रिटमा चाहिँ निवेदनमा चाहिँ थप अर्को निवेदन राख्न सकिन्छ। र सो निवेदनले पनि के भन्न सक्छ कानून त है, मैले कानून त के भन्न सक्छ भने महाधिवेशनको लागि परेको रिटको पूर्ण सुनवाई नभएको अवस्थासम्मको लागि अर्को महाधिवेशन नगर्नु भने अन्तर्गत आदेश अदालतले दियो भने र 2083 मंसिर 23 गतेसम्ममा काँग्रेसको आधिकारिकताको सम्बन्धमा अर्थात् महाधिवेशन विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा सर्वोच्चबाट निर्णय हुन सकेन भने थप 6 महिनासम्म चाहिँ संविधानको धारा 269 चाहिँ थप्न दिने अवस्था रह्यो। सो अब अवस्थामा पनि यदि काँग्रेसको महाधिवेशन हुन सकेन भने निर्वाचन आयोगले काँग्रेसको आधिकारिकतालाई समाप्त पार्न सक्छ। र यो गम्भीर अवस्थामा देउबा पक्षले देउबा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले आफ्नै काँग्रेसको आधिकारिकता समाप्त पार्ने योजना सहित काँग्रेसलाई नै तहस नहस पार्ने गरी लिएर जानुभएको हो वा राजनीतिक उद्देश्य के हो? उहाँहरूभित्र पनि धेरै कानूनका ज्ञाता हुनुहुन्छ, कानूनका जानकार हुनुहुन्छ, रमेश लेखक हुनुहुन्छ, त्यहाँ अब त्यहाँ धेरै व्यक्तिहरूको उपस्थिति देखिन्छ, उहाँहरू कानूनको धेरै जानकार व्यक्ति हो र यस्तो अवस्थामा त्यो काम किन लगियो र त्यसले भोलिका दिनमा आउने समस्या के हुन्छ भन्ने कुरामा काँग्रेस किन सचेत भएन, आफ्नो राजनीतिक अस्तित्व भएको पार्टी एउटालाई किन संकटमा लाँदैछ भन्ने कुरा चाहिँ गम्भीर हुनुपर्ने अवस्था।
9: एउटा जस्तो पूरक मुद्दा दर्ता हुन सक्ने सम्भावना रह्यो अब होइन, त्यसो भए त्यसको समय कति जति लाग्छ होइन, यसको प्रक्रिया के हुन्छ? त्यसो भए
10: पूरक भन्नाले मैले भन्न सकेको पूरक, त्यसलाई पूरक भन्दैनौ, हामीले के भन्छौँ भने जुन महाधिवेशनको लागि आधिकारिकताको निर्णयमा निशा प्राप्त भयो
9: पुनरावलोकनका लागि
10: त्यही मुद्दामा त्यो अहिले मुद्दामा पर्नुभयो त्यही मुद्दामा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अन्तर्कालीन आदेश अर्थात् यो निर्णय नभएसम्म मैले भन्न खोजेको चाहिँ विशेष महाधिवेशनको आधिकारिकताको सम्बन्धमा निशा प्राप्त भएको जुन पूर्ण इजलासको निर्णय छ त्यो निर्णय उपर अन्तिम फैसला नभएसम्मको लागि महाधिवेशन रोकिपाउँ भनेर अन्तर्कालीन आदेशको निवेदन दायर गर्न सकिन्छ त्यसमा के हुन्छ भन्नुहुन्छ भने त्यो निवेदन दायर गरेपछि पूरक पेशी चढ्छ र पूरक पेशी चढेर त्यो पनि तीनजनाकै इजलासबाट हेरिन्छ र तीनजनाको इजलासले उक्त निर्णय
9: जसले निष्ठा दियो उहाँहरूकै इजलासले हेर्छ कि नयाँ इजलास
10: हेर्दैन अब त्यो निष्ठा दिने न्यायाधीशले पनि हेर्न पाइएन र जो न्यायाधीशले सुरुमा मुद्दा जसले फैसला गर्नुभयो दुईजना उहाँहरू पाँचजना बाहेको इजलासमा चढ्छ कहिलेकाहीँ त्यसलाई संयुक्त इजलासले पनि फैसला गरिदिन सक्छ एकल इजलासलाई पनि हाल्न सकिन्छ तर त्यो प्राविधिक रूपमा हेर्दाखेरि के हो भने तीनजना न्यायाधीशको इजलासमा पुगेको निर्णय चाहिँ निवेदन तीनजनाकै न्यायाधीशबाट सुनवाई हुनुपर्छ संविधान कानून प्रक्रिया त्यो हो र इतर ती पाँचजना इतरका न्यायाधीशले त्यो निवेदन हेरिसके पछाडि फेरि ती तीनजना जसले अन्तर्गत दिनुहुन्छ वा दिनुहुन्न उहाँहरूलाई पनि के गरिन्छ भन्दाखेरि मुद्दाको सुनवाई गर्नबाट उहाँहरूलाई वञ्चित गर्नुपर्ने हुन्छ बाहिर इतर समूह रहनुपर्ने हुन्छ किनभने उहाँहरूको पनि के भयो त भन्दाखेरि अन्तर्गत आदेश दिने वा नदिनेमा आफ्नो स्वार्थ जोडिएको भनेर कानूनले मान्छ र जम्मा त्यसो हुँदाखेरि छजना र दुईजना आठजना न्यायाधीशले के गर्न पाउनुहुन्न भन्दाखेरि उक्त पूर्ण इजलासको सुनवाई गर्न पाउनुहुन्न र यसले गर्दा के हुन्छ भन्दा यदि काँग्रेसको उक्त अन्तर्गत आदेश माग गरेको माग भयो भने जम्मा आठजना न्यायाधीशले मुद्दा हेर्न नपाउने हुनुभयो र त्यसो हुँदाखेरि 78 सालको महाधिवेशनपछि 83 सालमा हुनुपर्ने नियमित महाधिवेशन मंसिर 23 गते भित्रमा भएन र 6 महिना थप्दाखेरि 2084 साल वैशाख 22 गतेसम्म पनि हुन सकेन भने किन सकेन भन्ने फेरि निवेदन गरेँ मैले किनभने आठजनाले हेर्न मिल्दैन गोला हान्नुपर्छ पटक पटक त्यही न्यायाधीश एकजना दुईजना आउन सक्नुहुन्छ त्यसो हुँदाखेरि त्यो मुद्दा हेर्न नहुने कारणले गर्दाखेरि नमिल्ने कारणले गर्दा 2084 साल वैशाख 22 गतेसम्म पनि सुनवाई हुन सकेन भने काँग्रेसको आधिकारिकतामा प्रश्न आउँछ र अहिले नेपाली काँग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले काँग्रेसको आधिकारिकता समाप्त पार्ने उद्देश्य लिएर संविधान नपढिकन संविधानको धारा 269 दफा 4 संवैधानिक प्रावधान के छ प्रत्येक 5-6 वर्षमा दलले चाहिँ आफ्नो महाधिवेशन गर्नुपर्छ र त्यसको लागि थप 6 महिना थप्न सकिन्छ भन्ने स्पष्ट संवैधानिक व्यवस्थालाई प्रत्यक्ष असर पर्ने गरी काँग्रेसको आधिकारिकतामा नै प्रश्न चिन्ह खडा गर्ने गरी किन जाँदै हुनुहुन्छ भन्ने कुरा एउटा गम्भीर प्रश्न सिर्जना भएर आएको चाहिँ म महसुस गर्छु।
9: अब एउटा कुरा मुद्दा चलिरहँदा महाधिवेशन सकिन्छ वा चाहिँ रोकिन्छ वा के हुन्छ यो महाधिवेशनको प्रक्रिया चाहिँ के हुन्छ त्यसो भए
10: अहिले अन्तर्कालीन आदेश जारी भएन भने अन्तर्कालीन आदेश जारी भएन वा छुट्टै रिट निवेदन दर्ता गरेर त्यो अन्तरिम आदेश पनि जारी भएर महाधिवेशन रोक्नका लागि भने चाहिँ नियमित रूपमा हुने महाधिवेशन नियमित रूपमा चल्छ किनभने हिजो जतिखेर संयुक्त इजलासले फैसला गर्नुभन्दा अगाडि एकल इजलासबाट यो रिटको सुनवाई अघि बढेको त्यतिखेर चाहिँ अन्तरिम आदेश प्राप्त भएको थिएन। अन्तरिम आदेश प्राप्त नहुनु भनेको चाहिँ के हो भन्दाखेरि काँग्रेसको महाधिवेशन विशेष महाधिवेशनको सम्बन्धमा निर्वाचन आयोगले दिएको निर्णय चाहिँ निर्वाचन आयोगको निर्णय चाहिँ अदालतले तत्काल रोक्नुपर्ने अवस्था नदेखिकन रिट मात्रै नियमित राखेको हुँदाखेरि अब त्यहाँभन्दा पछिल्ला जुन प्रक्रियाहरू जुन काँग्रेसका दलीय रूपमा ती दलीय रूपमा हुने कार्यक्रमलाई चाहिँ अदालतले अर्थात् सर्वोच्च अदालतले नै संविधान र कानून चाहिँ रोक्नु पर्दैन आफ्नो प्रक्रिया तिमीहरू गर्दै जाओ हामी निर्णय गर्छौँ भनेर निर्णय दिएको र त्यही निर्णयमाथि चाहिँ पुनर्वलोकन भएको हुँदाखेरि अब यो अन्तर्कालीन आदेश प्राप्त भएन वा रिट दर्ता भएन वा अन्तरिम आदेश प्राप्त भएन भने ती अवस्थामा के हुन्छ भन्दा नियमित महाधिवेशन नियमित रूपमा चलेर जान्छ यसलाई रोक्ने कुनै कानूनी र संवैधानिक अडचन रहेको देखिँदैन।
9: अब भन्दै गर्दाखेरि जस्तो अहिलेको अवस्थामा अब त्यो रिट निवेदन त अहिले दर्ता भएन त्यसको अन्तर्कालीन आदेश हुन सक्छ अर्थात यही मुद्दामा भनेर यहाँले भनिरहँदाखेरि त्यो अन्तर्कालीन आदेश भयो भने त सबै कुराहरू समाप्त हुन्छ होइन त्यसो भए प्रक्रियाहरू केही पनि चल्दैन
10: हो अन्तर्कालीन आदेश भयो भने चाहिँ ती सबै कुराहरू रोकिन्छन्
9: कति समयसम्म चल्न सक्छ यो मुद्दा चाहिँ त्यसो भए
10: यो मुद्दा भनेको तपाईँको के हुन्छ भने यसको निश्चितै हुन्छ पेशी त चढ्ला एक एक महिनामा 15-15 दिनमा चढ्ला तर ती जुन आठजना मान्य न्यायाधीशहरू भोलि मुद्दा हेर्न नमिल्नेमा हुनुहुन्छ उहाँहरूको इजलासमा पर्यो भने त मुद्दा सुनवाई गर्न मिल्दैन
9: त्यसो हुँदा गोला प्रथा हुन्छ त्यो चाहिँ त्यसै रमाइरहन्छ त्यसो भए
10: रुमेली डान्सा यो दुई वर्ष पनि जान सक्छ, छ महिना पनि हुन सक्छ, तीन वर्ष पनि पुग्छ। त्यसो हुँदाखेरि यदि 2084 साल वैशाख 23 गते भित्रमा यो मुद्दाको फसला भएन भने महाधिवेशन रोकियो। महाधिवेशन रोकिनु भनेको काँग्रेसको आधिकारिकतामाथि संविधानको धारा 269 को उपधारा 4 बमोजिम स्पष्ट रूपमा खण्डखले गरेको व्यवस्थाले के गर्छ भन्दा काँग्रेसको आधिकारिकतालाई नै निर्वाचन आयोगले समाप्त पार्ने गरी निर्णय गर्न पनि सक्छ। त्यो संवैधानिक प्रावधान हो।
9: ए भनेपछि अब यो संस्थापन इतर पक्षको कुरालाई लिने हो भने कंग्रेसै नरहने स्थिति पनि आउन सक्छ होइन? यसलाई चाहिँ बेलैमा सचेत भइएन भने
10: अब हाम्रो अदालत न्यायपालिका दलीय रूपमा अहिले भागभण्डा भएको अवस्थामा भोलि कुन न्यायाधीश कहाँ पर्छ भन्ने एउटा पाटो रहला, भोलि दिन सक्ने अवस्था आकलन नगरिकन दिन सक्ने अवस्था पनि आउँथ्यो, हामी नबोलौँ अहिले। र त्यो अवस्था देखियो भने चाहिँ भोलि के हुन्छ भन्दाखेरि काँग्रेसको आधिकारिकता नै समाप्त हुने खेल यो खेलेको हो कि भन्ने पनि एउटा आशंका गर्ने चाहिँ अवस्था रहन्छ।
9: ए भनेपछि अब कंग्रेसको अहिलेको यो विवाद जुन छ, यो विवाद चाहिँ अब सर्वोच्चको ढोकासम्म पुगिसकेको छ, सर्वोच्चको पुनरावलोकन अर्थात चाहिँ पूर्ण इजलासको यो मुद्दा चाहिँ कतिसम्म जान सक्छ भन्ने केही हुन्छ? यसको पनि टाइम फ्रेम हुन्छ?
10: होइन, यस्तो हुन्छ, पूर्ण इजलासको सुनवाईको टाइम फ्रेम भनेको मैले अघि पनि भने, अब यसलाई चाहिँ के हुन्छ भने सामान्यतया 30 दिनको म्याद प्राप्त गरेपछि इतर समूहले दायर गरेको रिटको पुनरावलोकन निश्चय भएपछि त्यसको म्याद मूल समूहलाई जान्छ, गगन थापा समूहलाई जान्छ, र गगन थापा समूहले 30 दिन म्याद प्राप्त गरेको 30 दिनभित्र अदालतमा हाजिर हुन जानुपर्छ। हाजिर भए पछाडि दुवै पक्षको तारिक मिलान हुन्छ, दुवैलाई संयुक्त एउटा तारिक दिइन्छ र त्यो तारिक पछाडि पेशी जान्छ। हेर्नुहोस्, अब त्यो पेशीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ पर्यो भने 2 महिनामै फैसला पनि हुन सक्ने भयो, तर मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ परेन र पटक पटक बोला हान्दाखेरि चाहिँ 5 जना वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेका 3 जना गर्दा 8 जना न्यायाधीशको इजलासमा नै 1 जना परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा 2 वर्ष 3 वर्ष पनि लम्बिन सक्छ। यसको चाहिँ कुनै पनि स्थिति हामी व्यक्त गर्न सक्दैनौँ।
9: भनेपछि काँग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठूलो जरसम्म पुग्यो होइन? त्यसो भए
10: एकदम ठूलो जरसम्म अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 देखिबाट लिएर तपाईँको 270 सम्मको अब 71 सम्मको अवस्था, 71 को संविधानको धारा 271 को उपधारा 2 ले के भन्छ भन्नुहुन्छ भने 260 धारा 269 बमोजिम 4 बमोजिम महाधिवेशन गर्नुपर्ने राजनैतिक दलले समयमा राजनैतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनैतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
9: होइन, अब कंग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएन भने चाहिँ
10: निवेदन लिएर गएन भने इतर पक्ष निवेदन लिएर गएन, अन्तरिम आदेश मागेर निवेदन पनि लिएर गएन, अन्तर्कालीन आदेश निवेदन पनि दिएन भने त नियमित महाधिवेशन नियमित समयमा हुन कसरी रोक्न सक्छ? नियमित अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन काँग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, काँग्रेस भनेको शेरबहादुर देउवा पनि होइन, यो एउटा अभिचिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो। र यो राजनीतिक दलको अस्तित्व कायम राख्नका लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनर्वको निश्चा प्राप्त गरे पछाडि पुनर्वको सुनवाई हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि काँग्रेसको आधिकारिकतामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गर भनेर आदेश गर्न सक्छ अदालतले, तर काँग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्कालीन आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको 6 महिनाभित्र अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले। त्यतिखेर काँग्रेस त विघटन भएर गएन, काँग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो र त्यो चाहिँ काँग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ रिट दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वको निष्ठा भएको मुद्दामा चाहिँ लिएर अन्तर्कालीन आदेश पनि माग गरिएन भने चाहिँ काँग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
9: हस्, यहाँको महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील सापकोटाजी।
10: हजुर नमस्कार।
9: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार एवं अधिवक्ता सुशील सापकोटा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: विद्युत सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा सारो बहस नेपाली बहस
4: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
6: डिश होम इन्टरनेट
7: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता प्रचार विभाग प्रमुख निरज आचार्य हुनुहुन्छ. आचार्यजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
8: धन्यवाद खेमजी, नमस्कार.
7: लामो समयपछि तपाईँसँग कुरा गर्न पाइयो, धेरै खुशी लागेको छ. नेकपा एमाले यतिखेर कस्तो अवस्थामा छ, बिरामी परेको भन्ने खबर सुनेका छौँ हामीले, होइन? सन्चो बिसन्चो के छ पार्टीलाई?
8: पार्टी एकदम ताजा छ. नेकपा एमाले बिरामी छैन. नेकपा एमाले सशक्त र प्रभावकारी भूमिकाका साथ अगाडि बढ्दैछ.
7: तर एमालेलाई शल्यक्रिया नै गर्ने लाइनमा पुर्याइएको छ भन्ने पनि त सुन्नमा आएको छ नि त, होइन? बजारमा
8: एमालेलाई त्यस्तो कुनै शल्यक्रियाको जरूरत छैन. वैचारिक ढंगले नेकपा एमाले स्पष्ट छ, सांगठनिक ढंगले नेकपा एमाले गतिशील छ. नेकपा एमाले अहिले कुनै शल्यक्रियाको आवश्यक छैन.
7: तर पार्टीभित्र नेतृत्वका विषयमा चर्चा परिचर्चा व्यापक छन्. खै अस्ति तल्लो तहसम्म कार्यकर्तासम्म गएर निर्वाचनको समीक्षात्मक रिपोर्ट ल्याएको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो, तपाईँलाई जानकारी छ कि छैन?
8: यहाँले भन्नुभएको एउटा प्रसंग के हो भन्दाखेरि, निर्वाचनपछि नेकपा एमाले जुन ढंगले पराजय भोग्नु पर्यो, नेकपा एमालेको जनमत घट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न, नेकपा एमालेको कारणले जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न, पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो. कार्यदलले सुझावहरू पनि संकलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ. प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव, त्यसको सदस्य सचिवको रूपमा महासचिवले प्रतिवेदन तयार गर्नुभयो, संयोजकलाई प्रतिवेदन दिनुभयो. संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ. कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ. सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ.
7: तर अहिले सबै पार्टी पंक्तिबाट, नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ, ससम्मान भन्ने खालको आवाजहरू उठाएको छ पार्टीभित्र.
8: होइन, पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन. यद्यपि मैले प्रतिवेदन त पढेको छैन, अध्यक्ष हट्नुपर्छ भन्ने छैन. पार्टीलाई पुनर्जागरण गर्न, पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु. तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन. कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ. त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौं र केन्द्रीय कमिटीमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौं. र अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा
7: तपाईँ त प्रचार विभाग प्रमुख हो, तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू, होइन?
8: हजुर.
7: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त? नेकपा एमाले यति लोकप्रिय पार्टी, आज अविगत हेर्नुहोस् त धेरै बल्ड्याङ खाइयो नि त, होइन? निर्वाचनमा
8: होइन, एउटा निर्वाचनमा हामी पराजय भोग्न बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौं. एउटा कुरा सत्य के हो भन्दाखेरि, यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो, हाम्रो जनमत घटेको हो. घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौं, पुनः रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौं भन्ने संकल्पका साथ हामी अगाडि बढेका छौं. र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन, निरन्तर गतिशील पार्टी हो। यसले आफ्ना जीवनका 77 पहेलीहरू पार गरेर आएको पार्टी हो। त्यसले गर्दा यस्ता उतार चढ़ावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ। विभाजन, एकीकरण र विभिन्न प्रकारका संकटहरू, प्रतिबन्धहरू लाग्दै र संघर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गर्यौं, बढ्ता सीट जित्यौं भन्ने बित्तिकै हौसी हाल्ने पार्टी होइन। यसमा हामी आत्तिएका पनि छैनौं र हामी कुनै हौसिने र आत्तिने कुरामा छैनौं। हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौं, पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौं।
7: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ। धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ। पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको अलोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पंक्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
8: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले। नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले, जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नुभएको प्रसंग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यो कुनै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन, नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौं, विधान महाधिवेशन गरेका छौं। गत वर्षको भदौमा विधान महाधिवेशन गरेको, यो भदौको 22 गते वर्ष दिन पूरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने, यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ। केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन, पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ।
7: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प नखोज्दा हुन्छ भन्ने हो?
8: होइन, केपी ओली हटाउनु पर्छ भनेर कुनै प्रतिवेदनमा उल्लेख भएर आएको मैले बुझेको छैन।
7: सचिवालय बैठकमा त व्यापक रूपमा छलफल भयो नि त त्यो बेला, होइन?
8: अनि सचिवालयको बैठकमा पनि मैले सुनेको, म त सचिवालयको सदस्य होइन, मैले सुने अनुसार पार्टीलाई, पार्टीले निर्वाचनमा धक्का खाइसकेपछि अब पार्टी कसरी अगाडि बढ्ने, निर्वाचनको समग्र समीक्षा गरौं। आजको यही अवस्थाबाट हामी अब अगाडि बढ्न सक्दैनौं। पार्टीलाई सम्पूर्ण हिसाबले सुदृढ गर्न, रूपान्तरण गर्न, एकताबद्ध गर्नका लागि पुनर्गठनको कार्ययोजना अनुरूप अगाडि बढ़ौं भनेर कार्यदल बनाएको थियो सचिवालयले, त्यति मात्रै कुरा गरेको हो। त्यहाँ अध्यक्ष हटाउने बारेमा सचिवालयमा कुनै छलफल भएको मैले त्यस्तो बुझेको छैन।
7: सरकार यतिखेर बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, अहिलेको कार्यशैलीलाई कसरी हेरिरहेको छ एमाले?
8: सरकारको कार्यशैली अत्यन्तै अलोकतान्त्रिक, निरंकुश र फाँसीवादको दिशातर्फ अग्रसर छ। जनताका ज्वलन्त मुद्दाबाट सरकार विमुख छ, जनताका चासोहरूसँग सरकार विमुख छ, मुलुकको राष्ट्रियताका विषयमा संवेदनशील छैन, कूटनीतिक मर्यादालाई ख्याल गरेको छैन, भूराजनीतिक अवस्थामा सुक्दै गइरहेको छ सरकार। त्यसले गर्दा सरकार दिनानुदिन जनताको सपना, जनताको सोच, जनताको आकांक्षाका विरूद्धमा, लोकतन्त्रका विरूद्धमा सरकारका गतिविधिहरू उद्धत भइरहेका छन्। यसलाई हामीले निकै गम्भीरतापूर्वक हेरिरहेका छौं र सरकारलाई खबरदारी गर्दै आइरहेका छौं।
7: होइन, अब अहिलेको अवस्थाले चाहिँ सरकारले जुन किसिमको सुशासनको नारा बोकेको छ होइन, अब पाँच वर्षभित्र किनभने देशलाई एउटा गतिमा पुर्याउने, हिजो 30-35 वर्षदेखि झगडिएर रहेको व्यवस्थालाई चाहिँ अलिकति परिष्कृत ढंगले अगाडि बढ़ाउने भन्ने उहाँहरूको चाहिँ जुन हुटुटी छ, यसमा तपाईँको साथ समर्थन हुनु पर्दैन भने?
8: त्यो हुटुटी त मैले देखिनँ। हिजो उहाँहरूले तपाईँले भनेकै नारा लगाएर जनताको मत लिनका लागि त्यसलाई औजार बनाउनु भयो, जनताको सपना र जनताको आकांक्षालाई, असन्तुष्टिलाई औजार बनाएर जनमत लिन सक्नुभयो। तर दुई कम दुई तिहाई बहुमत प्राप्त गरेको सरकारमा जुन हुटुटी देखिनु पर्थ्यो, काममा जुन गति देखिनु पर्थ्यो, जुन परिणाम देखिनु पर्थ्यो, त्यो त्यसको कुनै लक्षण, त्यसको कुनै संकेत देखिएन। यो खाली उहाँहरूले पपुलिजमको नारा उकल्नुभयो, जनताको असन्तुष्टिमा खेल्नुभयो र जनताको अपेक्षा अनुरूप कुनै कामले गति लिएन र त्यो बाटोतर्फै अगाडि जानुभएको छैन। उहाँहरू त यो दुई तिहाईको सरकार स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको मैले देखिरहेको छु।
7: होइन, तर अब जनताको आशा भरोसा त छ नि त होइन यो सरकारप्रति अहिले?
8: अब जुन आशाले जनताले मतदान गरे, जे कारणले जुन अवस्थामा जनताले मतदान गरे, तर जनताको अपेक्षाका विपरीत यो सरकार निरन्तर अगाडि बढ़िरहेको छ। त्यसैले मैले यो शब्दावली प्रयोग गरेको हुँ कि स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको छ सरकारले।
7: हस्, निरज आचार्यजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। गुड मर्निङ
8: खेमजी, र रेडियो नेटवर्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
7: आउँछु नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्य, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
7: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088 64071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर छापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्व

0: सकी चेवा
1: दाँत को कस्मेटिक उपचार
0: साथ ही मुख पाउने घाव खटिरा अल्सर को अनुसंधान मूलक उपचार तथा शल्य क्रिया मुख को जोड़नी में आउने समस्या को उपचार दाँत मुख तथा हड्डी को चोटपटक को उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर पाँच गलाइन डाङ मोबाइल नम्बर 9558725188 र 9848740188
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
7: हामी कहाँ उपलब्ध सेवाहरू
8: दाँत निकाल्ने
7: नयाँ दाँत राख्ने
8: झिक्न नपर्ने गरी दाँत राख्ने
7: दाँत भर्ने दाँत सफा गर्ने
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने
7: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
10: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
11: अब के हुनु नि बाबु डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
10: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
12: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाली भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
4: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
13: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. Aba priority seva ko subidha sahit. Pound host, same day support. 200 Mbps cable basic 11,200 ma. Ek mahina sittai ma. Sathe mesh router kinda 16% discount ko bari chut. Aajai join host, Vianet. अब सबै कनेक्टेड
14: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हाड जोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
15: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक

0: कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसी पुरदान फोन नंबर 082520601 मोबाइल 97487061 र 98107031380।
3: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
4: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
4: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: खुशी को खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98-478-4683 र 98-478-4770। सेवा गर्ने मौका दिनुहोस्।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचैको घरमा, तुलसीपुर डाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98-578-2038।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
13: हामी कहाँ साल, सिसौ, असना, सासु चौका, झ्याल, ढोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुम्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98-578-2394, 98-478-2494।
0: खुसीको खबर।
1: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860719194 र 9822186576।
16: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
17: किसानहरूका लागि खुसीको खबर,
18: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
17: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
18: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
17: सृजना नर्सरी एन्ड एग्रोफार्म।
18: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
18: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
18: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
17: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
19: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
20: ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
19: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
17: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-5209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू,
18: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
17: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 9857780103।
18: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ,
20: पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
21: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्राली गोलाइन तुलसीपुर दाङ फोन नम्बर 082-52-5201 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-52-023 र मोबाइल नम्बर 98-12-91-918
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले दिद्दिदा घटाई भाँडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
10: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-4683 र 98-478-6770 सेवा गर्ने मौका दिनुहोस्
11: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
12: के भो बोला दाई के गुनगुनाई राखेको
11: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
12: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
11: यति सजिलै
12: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
14: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
15: हजुर हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित ज्योति गहना पसल
15: विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
17: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
18: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
17: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
16: हामी कहाँ साल सिक्छौ असना चासो चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
19: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894
20: खुसीको खबर
21: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
19: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
20: किसानहरूका लागि खुसीको खबर
22: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
20: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857723971
23: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका

0: नम्बर 9845-27695 र 9810-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ।

0: हो यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: अब काठमाडौंकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौं बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 वटा म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने, वैदेशिक रोजगार व्यवसायी संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक। नेपाल खबरमा अब पूरा खबर। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको हो। गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ। अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनुका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्ष ले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली बाराबाट काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान बीच हिजो 14 बुँदे सहमति भएको हो। सहमतिमा महाअभियानको तर्फबाट वार्ता टोलीका संयोजक विजय थापासहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागको विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थिति जन्य कारणले कर्जाको साँवा तथा ब्याज नियमित गर्न नसकेका बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ। त्यसै गरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य, ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने, साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरोकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपालसहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय के सुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
9: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
8: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम

यस तारीकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर रेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको ओल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10,000 मीटर दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने 20 एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी ओल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मीटर दूरी 1:49.55 पूरा गरे। सोम जापानमा हुने 20 एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुधे प्रतिबद्धता। सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्यपूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक।

0: प्रकृति एफएम 93.4 मेगाहर्ज खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र।

0: रु 10 र रु 20 मा उपलब्ध
1: हर घरमा हिन्दी नै।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720।
8: सधैँ सेवा गर्ने अवसर दिनुभयो।
9: घटा बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भत्का कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
11: हामी कहाँ सार, सिस्टो, असना, सासु चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857423894, 9847424894।
13: खुसीको खबर।
3: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822856576।
13: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: किसानहरूका लागि खुसीको खबर।
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
14: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
16: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
17: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
18: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
15: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
19: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
20: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
21: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
22: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088-64-0171।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
7: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
7: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
15: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
18: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू:
19: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त भने
20: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू:
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको बारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
24: हाम्रा सेवाहरू नसा तथा हाडजोर्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
25: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
26: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
24: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381380।
27: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना,

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: ഇന്ത്യ ഇന്ത്യ വലിയ വർക്കത്തിനുമ്പ്
1: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
1: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर पाँच ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
3: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
1: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एण्ड एग्रो फार्म
1: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
4: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
1: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9134411448
5: सृजना नर्सरी एन्ड एग्रो फार्म हरियाली जीवनको सुन्दर शुरूआत
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो
7: ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए
6: अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
4: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर पाँच वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
1: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
4: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर पाँच कलाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
1: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
4: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
1: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
8: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गौ लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478339023 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082520032 र मोबाइल नम्बर 98121919018
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478446683 र 98478464770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भो बोलादै के गुनगुनाइरहेको?
12: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: घर त बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
17: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894, 9847314894।
21: खुसीको खबर,
22: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
17: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: किसानहरूका लागि खुसीको खबर,
24: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
23: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
25: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
26: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
26: थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्ड

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर पाँच गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
12: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
14: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97487-060-11 र 98578-40601
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
16: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
15: हामी कहाँ उपलब्ध सेवाहरू
17: दाँत निकाल्ने
15: नयाँ दाँत राख्ने
17: झिक्न नपर्ने गरी दाँत राख्ने
15: दाँत भर्ने दाँत सफा गर्ने
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
15: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
19: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
20: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
19: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
21: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
22: हामी कहाँ उपलब्ध सेवाहरू
23: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाटी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
21: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
24: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
15: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
25: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. Aba priority seva ko subidha sahit. Pound hos same day support. 200 Mbps cable basic 11200 ma. Ek mahina sittai ma. Sathe mesh router kinna 16% discount ko bari chut. Aajai jodnu hos Vianet. अब सबै कनेक्टेड
26: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
27: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
28: सृजना नर्सरी एन्ड एग्रोफार्म
27: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फुलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
28: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
27: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
28: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
27: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
28: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
27: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
0: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
27: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
28: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
27: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
28: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
27: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
28: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
27: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
28: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
3: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भो बोला दाई के गुनगुनाई रहेको
12: हैन बुढीलाई डाक्टर को मा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
13: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
15: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
16: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
18: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
19: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
18: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
19: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भटक कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल चित्रौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
21: कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
22: खुसीको खबर
23: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
27: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
28: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
29: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071।

0: सम्पर्क स्थान भूषाल स्टोर,
1: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
0: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाज केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाज केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाज केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू।
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
16: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
17: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
16: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू,
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
23: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
22: Vianet।
18: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रोफार्म।
18: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
15: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
18: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
15: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रदौरा, दाङ।
18: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
24: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
18: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
15: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
0: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
1: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: देखि अवरुद्ध बिरगंज पथलाया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ पीड़ित परिवार र सरकारबीच हिजो बेलुका नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको हो सड़क खुलेसँगै बिरगंज पथलया सड़क खण्डमा गाड़ी चल्न थालेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलया बाराले जनाएको छ घटना लगत्तै यसअघि भएको सहमति पीड़ित परिवारले अस्वीकार गरेपछि गएको बुधबार 3 गतेदेखि सड़क अवरूद्ध हुँदै आएको थियो त्यसपछि बालिकाका आमा बुबा हिजो काठमाडौँ आए गृहमन्त्री सहित छलफल गरी गए राति 3 बजे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो आन्दोलनका क्रममा बीरगंज पथलया सड़क अवरूद्ध हुँदा त्यस क्षेत्रको यातायात तथा औद्योगिक गतिविधि समेत प्रभावित भएको थियो गएको साउन 31 बेवत्ता भएकी 3 ती बालिकाको भदौ 2 गते सब भेटिएको हो सरकारसँग सहमति भएपछि लघुवित्त पीड़ित आज घर फर्किएका छन् उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुझे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ सरकारले झापा मोरङ सर्लाही महोत्तरी सिन्धुली बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आआफ्नो क्षेत्रतर्फ पठाएको हो रुकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गएको छ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 मध्यपहाड़ी लोकमार्गमा आज बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ ज्यान गुमाउनेमा गुर्मीको रुरू क्षेत्र गाउँपालिका 4 बल्ले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँका 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो गम्भीर घाइते भएका आमा छोरीलाई सल्लेममा रहेका जिल्ला अस्पताल पुर्याएकामा डाक्टरले मृत घोषणा गरेका हुन् ठक्कर दिने VX1482 नम्बरको गाड़ीका चालकलाई पक्राउ गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो यस्तै चितवनको भरतपुर महानगरपालिका 1 आबटारीमा आज बिहान मोटरसाइकल ट्रक र कार ठोकिँदा एकजनाको ज्यान गएको छ अर्का एकजना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको छ मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार कर्मचारीको समय पालना तथा तोकेको पोशाक र आचरण पालना गर्न निर्देशन दिएको छ केन्द्रले काठमाडौँ ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरेको हो अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह कर्मचारीको समय पालना पोशाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो अनुगमन गरिएको कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जडीबुटी जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 कार्यालय रामघाट प्राथमिक स्वास्थ्य केन्द्र डिभिजन वन कार्यालय सानोठेमी मनोहरा जग्गा एकीकरण आयोजना आन्तरिक राजस्व कार्यालय कोटेश्वर जडीबुडी उत्पादन तथा प्रशोधन केन्द्र नेपाल गुणस्तर तथा नापतोल विभाग राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौँ दुग्ध वितरण आयोजना लगायतका कार्यालय रहेका छन् केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानून बमोजिम कर्मचारीमाथि कार्यवाही गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन दिएको छ कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिक मैत्री बनाउन विशेष निर्देशन समेत दिएको विवरणमा उल्लेख छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपाल भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदान प्रदान बढ़ाइने सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तिन्जेल हामीले 4 दिनदेखि अवरूद्ध बीरगंज पथलैया सड़क खुल्यो, सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ित घर फर्किए, रूकुम पश्चिम र चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल र भारतका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागू औषध ओसार पसार, मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण तथा रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा समेत सहमति भएको छ। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको छ। बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामगढ़ीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया र सीतामगढ़ीका प्रहरी उपरीक्षक अमित रंजन सहित सुरक्षा अधिकारीहरूको सहभागिता थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव 2800 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 3,19,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलामा 3,300 रूपियाँले बढ़ेर तोलाको 3,16,700 रूपियाँमा कारोबार भएको थियो। बिहिबार सुनको भाव एकै दिन 9,300 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव 10 रूपियाँले घटेको छ। चाँदी आज 4,975 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,985 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले यो नीति अमेरिकी विदेश मन्त्री मार्गो रूपियोको कानूनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको छ। म्यानहटनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट बर्गासले नीति अस्पष्ट रूपमा गैर कानूनी र स्पष्ट रूपमा गैर कानूनी रहेको बताएको बीबीसीले जनाएको छ। गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इराक, इरान, त्यसै गरी नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमन लगायत 75 देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा आज 3 वटा खेल हुँदैछ। आज म्यान्चेस्टर सिटी र बर्नमाउथ, ब्राइटन र एस्टन भिल्ला तथा न्यू क्यासल र लिभरपूलको खेल रहेको छ। सिटी र बर्नमाउथ तथा ब्राइटन र एस्टन भिल्लाको खेल नेपाली समयअनुसार बेलुकी 7:15 शुरू हुनेछ। यस्तै न्यू क्यासल र लिभरपूल बीच राति 9:15 खेल हुनेछ। यो सिजनको उद्घाटन खेलमा सबै विजेता आर्सेनलले विजय शुरूआत गरेको छ। यस्तै हिजो भएको खेलमा लीगमा पुनरावगमन गरेका टोली हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। गैराती भएका अरू खेलमा एभर्टन क्रिस्टल प्यालेसलाई 2 गोलले, इप्सविच टाउनले सन्डरल्याण्डलाई 2-1 गोलले, लिड्स युनाइटेडले नटिङ्गम फरेस्टलाई 1 गोलले तथा ब्रेन्टफोर्ड्सले टोटनह्यामलाई 3 गोलले पराजित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98417055 सधैं सेवा गर्ने मौका दिनुहोस्
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा के भयो
7: ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ
6: अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
8: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98-088-64-071
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
8: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
8: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 9857-80-103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो बन्ने जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6, स्टार चोक, रजौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9857-20-178 र 9114-11-448।
13: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
14: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अत्याधुनिक सिटी स्कैन सेवा अब तुलसीपुर को सुलभ सिटी स्कैन सेंटर में।
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुन गएसन्छ भन्नु भने।
7: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
9: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: खुशीको खबर,
15: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ,
17: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56।
14: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
19: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
20: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
19: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
19: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
21: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
19: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
22: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
23: तपाई सँगसँगै

0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
1: स्वास्थ्यमा समस्या छ। जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: मेरी आमोइनी मांगे। अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल चिसौ असना सालको चौकस झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-14894।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान। फोन नम्बर 082-522-601, मोबाइल 97487-07011 र 98107-3180।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू,
16: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
17: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98105-9772। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
14: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
17: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417-055-65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
14: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
17: सृजना नर्सरी एन्ड एग्रोफार्म।
14: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
14: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
14: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
19: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
20: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
19: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
17: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश प्लास्टिक जन्य वस्तुहरुको प्रयोग कम गरौं
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसाय दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायको माग।
4: यो 25 वर्ष मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले
2: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
3: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो डेढ़ महिनामा 21 जनाले ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
2: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़ेसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त।
3: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय। आउँदो चैतमा हुने
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 0825656601। 98 स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
12: फारम भर्ने अन्तिम मिति 2083/27 गतेसम्म। प्रवेश परीक्षा 2083/31 गते।
11: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
11: फोन 0556121261, 596617। मोबाइल 9855607768, 9855162594, 9855104224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो। मलेसियाको यो कदमको नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मागेको छ। दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। कानूनसम्मत रूपमा संचालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाई छ। यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीसँग कुरा गर्नुभएको छ।
4: पहिले र अहिलेको फरकमा चाहिँ डब्ल्यूसीएमएसले नामावली चाहिँ प्रकाशन गर्यो, त्यो 25 मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ शुरूआत गरेको छ मलेसियाले। शुक्रबारको बेलुका एउटा सूचना चाहिँ सम्प्रेषण गर्यो, त्यो सूचनाको आधारमा अब त्यो 25 मात्रै व्यवसाय गर्न पाउने भन्ने छ।
13: 25 कम्पनी चाहिँ कसरी छानिए जस्तो लाग्छ तपाईँलाई?
4: जसले पैसा बुझायो होइन, जसले शुरूमा चाहिँ करोडौं करोड पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ। अब आधिकारिक पुलिसी गभर्नमेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन। सबैभन्दा मेन नायकी भनेकै यसमा अमिन भन्ने एउटा बङ्गालदेशको नागरिक हुनुहुन्छ, उहाँ चाहिँ रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँका केही व्यवसायजीहरू भनौँ न, अब यसलाई म कलङ्क भन्छु, यस्ता व्यवसायजीहरू जो एक्लै मात्र काम गर्नु पाउने अरू व्यवसायको पेटमा लाधान खोजे, यस्तो व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ। तर यसो तथ्य प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
13: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
4: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्थाहरू 185 देखिन्छ डाटामा है। त्यसमध्येमा मलेसिया काम गर्ने 550 जति देखिनुहुन्छ होइन। पहिलेको बङ्गलादेशदेखि लिएर होइन धेरै धेरै देशहरूले चाहिँ गरिराखेका हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो चौथो पटक एटेम्प गरेको एकाधिकार सिन्डिकेटको लागि गर्नुलाई अहिलेसम्म चाहिँ प्रयास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेको छ यसको विरुद्धमा।
13: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शंका हो कि प्रमाणित तथ्य नै हो?
4: प्रमाणित तथ्य नै हो, धेरै पहिलेदेखि तयारी गरेका कुराहरू हुन्, धेरै पहिलेदेखि आइरहेको थियो। अब 25 भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन भने यो खालको सिन्डिकेट नै खालको।
13: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
4: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो नि होइन, श्रमिकलाई आर्थिक भार पर्ने थपिने सुरुवातमा त्यो भन्यो, तर पछि अटोमेटिकली चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, श्रमिकले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबारको एफडब्ल्यूसीएमएस नाम आएको छ, एफडब्ल्यूसीएमएस नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यौँ, यसका विरुद्धमा चाहिँ विभिन्न निकायहरूमा चिठी पठायौँ, मन्त्रालयलाई जानकारी गराउँ होइन। यी 25 जो नाम समावेश गरेको छ यी मन्त्रालयमा बोलाएर स्पष्ट गरेर सोध्ने भन्ने कुरो छ। हामीले पनि तुरन्त उनीहरूलाई
13: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
4: सरकारसँग तत्कालको माग भनेकै यो 25 मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजी मात्रै मलेसिया पठाउनु पाउने, सीमित कतार पठाउनु पाउने, दुबई पठाउनु पाउने भन्ने हुन्न, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश बजारमा श्रमिक पठाउनु पाउनुपर्छ, मलेसिया पठाउनु पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन, त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानुनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 चाहिँ भोलि यदि मन्त्रालयले सकारात्मक लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रियालाई अगाडि बढाउँछौँ, कारवाहीको प्रक्रियालाई अगाडि बढाउने कुरो छ। त्यसभन्दा पहिले त मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ, जहाँसम्म लाग्छ सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
2: उहाँ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगी, नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मनपरी शुल्क असुल्नेछन्, यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढ़ेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बंगलादेशमा 25 मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
3: बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ स्याफ्रो बेसी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसैगरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै साढे एक महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेवैको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा दुईदेखि तीन हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ़ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढ़ेको व्यवसायहरू बताउँछन्।
2: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै इलामको जितपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52, अर्घाखाँचीको सिमल पानीमा 42 र मोरङको लेटाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
15: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
14: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
17: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
18: ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर,
19: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
20: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
19: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
20: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
19: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
20: इतिहास, गाथा र कथा, गाँठका कुरा,
19: गाँठका कुरा।
20: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिने व्यवसायीको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ढुवानीमा असर लगायतका खबर प्रस्तुत गरे।
3: नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ़ महिनामा मात्रै देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोशी प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान संचालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कड़ा रूपमा टाउको दुख्ने र बेहोश हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बस्न लामखुट्टेको

0: विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्न परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। वहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
0: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन 1 महिने अल्टिमेटम सहित 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखपोलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त कालाखेतीको हत्या भएको थियो। यो घटना लगतै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाड रक्सी र सुर्तिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
1: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्वतारोही मिङमा ग्याबु शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमै रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: ललितपुर डर्माडेन्ट नेपाल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
4: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि

0: आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रूकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 मध्य पहाड़ी लोकमार्गमा बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बले टक्सालकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। यात्रा गरिरहेको गाड़ी रोकेका बेला बालिकालाई पिसाब गराउन निस्कँदै गर्दा अर्को गाड़ीले ठक्कर दिएपछि दुवै आमा छोरीको ज्यान गएको हो। यसैबीच चितवनको भरतपुर महानगरपालिका 1 आँप टारीमा बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
2: सप्तरीमा 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। समुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजीसम्म बालिका घरमै थिइन्, त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच 12 हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटी पर्सा टोलबाट हराएकी बालिका आज बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
3: संघ एनआरएनएले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढ़ी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनएका अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सीप पूँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढ़ी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्ससँगको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
2: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 चल्ने अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ़ेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाइएका शिविर विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाड़िएका समाचार संस्था अल जजीराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुंगा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसर भित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। सन् 2023 गाजामा युद्ध शुरू भए यता त्यहाँ 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्ट्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। गएको साउन 10 गते घरेलु खेलाड़ीको अक्सन भइसकेको छ।
3: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साखको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसी को बैठकले 14 साग आउने चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपछि कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसै गरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर, इस्लामाबाद र फैसलाबादमा हुनेछ। यसअघि सन् 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला सन् 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग।
2: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
3: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
2: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़ेसँगै गाजामा शव गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त।
3: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय आउँदो चैतमा हुने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
6: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
7: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578920925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाज केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
15: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
18: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
17: हामी कहाँ उपलब्ध सेवाहरू
19: दाँत निकाल्ने
17: नयाँ दाँत राख्ने
19: झिक्न नपर्ने गरी दाँत राख्ने
17: दाँत भर्ने दाँत सफा गर्ने
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
17: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
20: होइन कालो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
21: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके म त कोही गएसन्च हुन्न भने
20: किन पिर गर्नुहुन्छ कालो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
22: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाँगुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
18: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858-35952
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
23: ViaNet
24: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
25: हाम्रा सेवाहरू नसा तथा हाड जोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
26: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
27: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
25: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
24: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487061 र 98107381380।
28: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
29: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
30: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
29: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
29: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
28: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
29: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
31: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
32: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
33: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
32: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
33: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
32: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
33: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478443683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
4: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै के गुनगुनाइरहेको?
4: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन तिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: खुसीको खबर,
11: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228156576।
12: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
13: किसानहरूका लागि खुसीको खबर,
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
13: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-84-002 र मोबाइल नम्बर 98578-23-971।
11: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रोफार्म।
11: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
11: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
11: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
13: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
11: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
1: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
0: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: जीवन अत्यन्त सुन्दर छ, कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ, सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
3: जनहितमा रेडियो प्रकृति।
14: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 082-520-947
3: र 082-520-880।
15: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
16: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
15: त्यही त खै, यिनलाई चेत किन नआओला?
16: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
17: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले श्रीगन भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं
2: किसानहरुका लागि खुशीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
8: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
9: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98088-64-071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोन छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटवल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दान फोन 082-522-686 र 590-475
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40-601
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
16: हामी कहाँ उपलब्ध सेवाहरू
17: दाँत निकाल्ने
16: नयाँ दाँत राख्ने
17: झिक्न नपर्ने गरी दाँत राख्ने
16: दाँत भर्ने दाँत सफा गर्ने
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
16: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
18: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
19: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्च हुन्न भने
18: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
20: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
4: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
20: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858-35952
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
22: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
23: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
24: हाम्रा सेवाहरू नसा तथा हारजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
25: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
26: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
24: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
23: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107031380।
27: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
28: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
29: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
28: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
29: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
28: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478833923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
29: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
28: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
30: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
31: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
32: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
31: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
32: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
31: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
32: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478443683 र 98478464700।

0: राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिरगरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटका कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल सिसौ अजना सालको चौका झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ।
6: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894।
8: खुसीको खबर,
9: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
11: मोबाइल नम्बर 9680719194 र 9822186576।
12: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है।
1: को असरले गाउँ छाड्नु पर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय
2: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
1: स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़्यो। स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने तयारी।
3: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं।
1: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासोपा सभापतिको निर्देशन। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी। होस्टेललाई 1 महिनाको अल्टिमेटम।
4: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
1: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
6: सप्तरीको शम्भुनाथ नगरपालिका 3 2 वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गैराती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलसनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलसनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु गर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर
6: पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 विधि निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन बाहे घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनीसँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बोधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समय क्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
6: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक, वार्डिन तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरिएको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो। बंसरी डाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने दुर्गन्ध फैलिने चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
2: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने, अरू कसैलाई बोलाउनु पर्दैन, सरकारवाला उठिन नि पर्ने छैन, जनप्रतिनिधि उठिन नि पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने, उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा वहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
7: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ, सुशासनको कुरामा न हामी चुकेका थियौं, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन।
6: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-28 सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
8: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
6: कृषिमा सरकारी लगानी बढ़ेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ़दै, बस्ने उपाय के होला? सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्
12: धनकुटाको छत्र झुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ उहाँले आधा जति त टन्टल खेती गर्दै आउनु भएको छ हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपियाँ आमदामी गर्दै आउनु भएको छ
8: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु राम्रो मूल्य पायो भने अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ
12: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन् यहाँ वार्षिक 5,00,000 देखि 30,00,000 सम्म किसानको आमदामी छ महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ
13: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर सबै युवाहरू जति यही लागेका छन् कृषिमा र बजार भाव त तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ त्यति भयो भने तल्लो बेच्नेले पनि 5,00,000-6,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30,00,000 बेच्छौँ सर त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ
12: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन् यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा
14: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ
12: धनकुटाको छतर जोरपाटी गाउँपालिका पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा काउली गोलभेडा मुला साग लगाउँदै आएका छन् धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी गुठीटा तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी विराटनगर दमक र बिर्तामोड हुँदै भारत बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ
15: स्पिल काट्ने हो दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ अनि बिहार जान्छ उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ
12: अघिल्लो आर्थिक वर्ष 2081-82 1,67,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर तेह्रथुम र संघसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा
16: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरो आउँछ होइन हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरू क्षेत्रको विस्तार हुन थाल्यो र त्यसमा पनि पाख्रीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाल्यो त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ र त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
12: धनकुटामा 5978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ़दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
1: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2800 भन्दा बढ़ी संक्रमित।
17: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
1: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगीको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौं।
17: बालबालिकामा पनि डेंगी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगीको संक्रमण डेंगीको सिजनमा देखिन्छ।
19: अलि पहिला सामाजिक सञ्जालमै आएपछि र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ
17: हो, त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
19: कसरी जोगाउने त बालबालिकालाई?
17: अब बालबालिकालाई खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौ नि, साँझको बेलामा खुट्टाहरू, हातखुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने, र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेंगूको लक्षणहरू कुरा गर्यौं, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
19: कतिपयले चाहिँ अब डेंगी संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर
17: अनि विचार गर्ने पनि गर्नुहुन्छ यो अभिभावकले त्यो चाहिँ कतिको भयो अब यस्तो हो सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ त्यसपछि जाँचेर कति कुरा थाहा पाएन अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ कहिलेकाहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन सो त्यस्तो बेलामा चाहिँ अब दुई तीन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि
20: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरन्तै लानु पर्यो अस्पताल
17: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्स भयो बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो अथवा बच्चाले तारन्तार वमिट गर्यो बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुन सक्छ त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ होइन अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ
20: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिन पर्ने
17: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ यो सिजनमा झोलिलो कुराहरू बढी खाने पोषणयुक्त खानेकुराहरू बढी खाने होइन पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ
20: त्यो चाहिँ खास के कारणले हुने गर्छ
17: भाइरसको
20: कारणले मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन
17: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्
20: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास
17: यस्तो हो भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है यो
20: प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
17: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन मलेरिया होइन डेङ्गु भनौँ न कारण चाहिँ यो हो भनेर थाहा नभएको तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन बच्चाको घाँटी ठिक हुन्छ बच्चाको छाती ठिक हुन्छ कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले एक दुई दिन यो भाइरल ज्वरो होला यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन
20: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता
17: तिनदेखि पाँच दिन मिनिमम लाग्छ एक हप्तासम्म लाग्न सक्छ
20: आत्तिनुपर्ने अवस्था चाहिँ कुन बेला
17: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो बच्चाले रेस्पोन्स गर्न छोड्यो बच्चा तपाईँको खान छोड्यो बच्चाले केही पनि खान सकेन बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो
20: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
17: होइन यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ यो भनेको साधारण समस्या हो
20: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो
17: यो पनि त्यही धेरै जस्तो चार पाँच
20: वर्ष
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौंला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
1: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई, बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बंचरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ़दो जोखिम, डेंगी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्ष माथिकालाई जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन राष्ट्रपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप छ। काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ। होस्टेललाई एक महिनाको अल्टिमेटम दिइएको छ। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ। चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैं सेवा गर्ने मौका दिनुहोस्
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डीफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यु आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
8: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीनाथ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आईसीयू सेवा
8: 10 बेड एनआईसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा
10: दाँतको एक्सरे
11: दाँत सफा गर्ने
10: दाँत निकाल्ने
11: दाँत भर्ने
10: दाँतको जरादेखि उपचार गर्ने
11: कृत्रिम दाँत लगाउने
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
10: दाँतको कस्मेटिक उपचार
11: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
13: हामी कहाँ उपलब्ध सेवाहरू
14: दाँत निकाल्ने
13: नयाँ दाँत राख्ने
14: झिक्न नपर्ने गरी दाँत राख्ने
13: दाँत भर्ने दाँत सफा गर्ने
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
13: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
16: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
17: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके त कहीँ गएसन्च हुन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
18: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858-35952
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
20: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
21: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
22: Vianet
23: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
24: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
25: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
26: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
24: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
23: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
27: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
28: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
29: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
28: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
28: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
27: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
28: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
30: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
31: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
32: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
31: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
32: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
31: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
32: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-6470। सेवा गर्ने मौका दिनुहोस्।
0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
8: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
8: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल सिस्टो असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578720308।

0: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
1: मोबाइल नम्बर 9880791194 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेटप्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
10: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
11: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपा

0: अनि चिन्ता न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
1: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुल्सीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला किसानहरूका लागि खुसीको खबर
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 0825400002 र मोबाइल नम्बर 9857823971
3: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
5: ViaNet
6: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
7: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
7: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
7: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042
9: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म
9: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
1: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेती का सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
9: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
9: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558720178 र 9114411448।
10: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत।
0: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा?
11: के भयो?
0: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
11: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
1: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
9: बात तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
9: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।